0: at India Expo Center and Mart in Greater Noida. Indian duo of Kamaljeet and Suruchi Singh storms into final of mixed team 10-meter air pistol event at Asian Games in Nagoya, Japan. And defending champions India hold Azerbaijan to draw in 8th round of FIDE Chess Olympiad in Samarkand. And with that, we end the morning news. Have a nice day.
1: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं अर्जुमंद अली खान। पहले इस वक्त की खास खास खबरें। वजीर आजम नरेंद्र मोदी आज दूसरे दिन भी सेवा यात्रा में शामिल अफराद के साथ गुफ्तगू करेंगे। मेक इन इंडिया पहल को आज 12 साल मुकम्मल हो रहे हैं, जो मुल्क को मैन्युफैक्चरिंग का मरकज बनाने के मकसद से शुरू की गई थी। भारत की फूड सेफ्टी और स्टैंडर्ड अथॉरिटी ने एनालॉग पनीर तैयार करने और उसकी फरोख्त पर पूरे मुल्क में पाबंदी आयद करने की तजवीज पेश की है। चौथा उत्तर प्रदेश बैन अल-अक़वामी ट्रेड शो आज ग्रेटर नोएडा में इंडिया एक्सपो सेंटर मार्ट में शुरू हो रहा है। जापान में जारी एशियाई खेलों में कमलजीत और सुरुचि सिंह की भारतीय जोड़ी 10 मीटर के एयर पिस्टल मिक्स टीम मुकाबले के फाइनल में पहुंच गई है। और समरकंद में फिडे शतरंज ओलंपियाड के 8वें राउंड में अजरबैजान के साथ मौजूदा चैंपियन भारत का मुकाबला ड्रॉ पर खत्म हुआ। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी सेवा संकल्प अभियान के तहत उत्तर प्रदेश में वाराणसी से गुजरात में वडनगर तक सेवा यात्रा में शामिल अफराद के साथ आज वीडियो कॉन्फ्रेंसिंग के जरिए गुफ्तगू करेंगे। वजीर आजम के साथ इस गुफ्तगू से सेवा यात्रियों को अपने सफर के तजुर्बात शेयर करने का मौका मिलेगा, जिसका मकसद सफर में आने वाले मकामात पर नौजवानों की शमूलियत और कम्युनिटी खिदमात को मुंसलिक करना है। पेश है एक रिपोर्ट।
2: ये सेवा यात्रा 17 सितंबर को शुरू हुई थी और ये अवामी खिदमत में वजीर आजम नरेंद्र मोदी के 25 साल को उजागर करने के वसीतर सेवा संकल्प अभियान का हिस्सा है। इसमें शामिल अफराद कस्बों, जिलों, तालुकों और गांवों से होकर सफर करते रहे हैं। इसमें कम्युनिटी खिदमात और अवामी राबतों की सरगर्मियों को सबसे निचली सतह तक ले जाने पर तवज्जो मरकूज की गई है। यह सफर मोटरसाइकिल मुहिम तक ही महदूद नहीं है, बल्कि इस तरह तरतीब दिया गया है कि यात्रा के रास्ते पर मुख्तलिफ मकामात पर खिदमत, राबतों, नौजवानों की शमूलियत, समाजी बहबूद, सकाफती राबतों और लोगों को यकजा किया जा सके। वडनगर और वाराणसी के दरमियान दोनों तरफ से होने वाली मोटरसाइकिल यात्राओं में नौजवान अफराद मुख्तलिफ रियासतों, जिलों और गांवों से होकर गुजर रहे हैं। इस सफर के दौरान सेवा यात्रा में शामिल अफराद मुख्तलिफ सरगर्मियों में हिस्सा ले रहे हैं। इनमें सफाई सुथराई की मुहिम और स्कूलों, अस्पतालों, नर्सिंग होम्स और दीगर मकामात पर सरगर्मियां भी शामिल हैं। ये सेवा यात्रा 7 अक्टूबर तक जारी रहेगी। यशस्वी की रिपोर्ट के साथ खबरनामे के लिए मैं असदुल्ला।
1: वजीर आजम ने कल वडनगर से वाराणसी तक सफर करने वाले सेवा यात्रा में शामिल अफराद के साथ गुफ्तगू की थी और सबसे निचली सतह पर मुल्क की तामीर की समत एक अहम कदम के तौर पर उनके सफर की सताइश की थी। इस गुफ्तगू में जनाब मोदी ने यात्रा के शुरुआत से उनके तजुर्बात, लोगों के साथ उनकी मुलाकात और नया सीखने के ताल्लुक से उनके तजुर्बात से वाकफियत हासिल की। वजीर आजम ने इस बात को उजागर किया कि मुल्क के मुख्तलिफ हिस्सों में इस तरह की यात्राएं मुल्क की गुनागुनियत को नौजवान अफराद के समझने में अहम रोल अदा करती हैं। उनकी इस गुफ्तगू में इस बात पर जोर दिया गया कि यात्रा महज एक मकाम से दूसरे मकाम तक का सफर करने का नाम नहीं, बल्कि ये लोगों से मिलने, उन्हें समझने और सेवा के जज्बे को अमली शक्ल देने का नाम है। आज मेक इन इंडिया पहल को 12 साल मुकम्मल हो रहे हैं। मैन्युफैक्चरिंग, डिजाइन और अख्तरा का एक आलमी मरकज बनने के मकसद से 2014 में आज के ही दिन इस पहल का आगाज किया गया था। मुख्तलिफ सनतों में पैदावार, सरमायाकारी और सलाहियत में वसत के साथ इस पहल से भारत का मैन्युफैक्चरिंग का मंजरनामा पूरी तरह बदल गया है। पेश है एक रिपोर्ट।
3: गुज़श्ता बरसों में मेक इन इंडिया पहल से भारत के मैन्युफैक्चरिंग सफर में शामिल होने की खातिर कारोबारी इदारों और सरमायाकारों के लिए नए मौके पैदा हुए हैं। मस्कूरा पहल के तहत अब 27 शोबों पर तवज्जो मरकूज की जा रही है, जिसमें 15 मैन्युफैक्चरिंग में और 12 खिदमात के शोबे में हैं। ان میں سرمایہ کاری میں سہولت پیدا کرنے، اختراع کو فروغ دینے اور عالمی درجے کا بنیادی ڈھانچہ تیار کرنے پر خاص زور دیا گیا ہے۔ مذکورہ پہل کے تحت الیکٹرانکس سامان کی تیاری میں تقریباً 7 گنا اضافہ ہوا ہے۔ اسی عرصے کے دوران موبائل فون تیار کرنے کے شعبے میں تقریباً 33 گنا کا اضافہ ہوا۔ اسی مدت میں بھارتی ریلویز نے تقریباً 55,000 ریل ڈبے تیار کیے، جبکہ اس سے پہلے کے 10 برسوں میں ریل ڈبوں کی سالانہ اوسط پروڈکشن 3,300 سے بھی کم تھی۔ اس کے علاوہ میک ان انڈیا پہل کے تحت اندرون ملک دفاعی سامان کی تیاری مالی سال 2025-26 میں بڑھ کر 1,78,000 کروڑ کی ریکارڈ سطح تک پہنچ گئی، جبکہ 2014-15 میں یہ 46,429 کروڑ تھی۔ اس طرح دفاعی سامان کی تیاری میں 4 گنا اضافہ ہوا۔ مذکورہ پہل میں اب زیادہ سامان تیار کرنے سے آگے بڑھ کر ہنرمندی، تکنیک اور انہیں اندرون ملک تیار کرنے کی صلاحیت بڑھانے پر توجہ مرکوز کی جا رہی ہے۔ دلی سے بھانو پرتاپ سنگھ کی رپورٹ کے ساتھ خبرنامے کے لیے شمیم عرفان۔
1: بھارت کی فوڈ سیفٹی اور سٹینڈرڈ اتھارٹی نے پنیر کے طور پر اینالاگ پروڈکٹ تیار کرنے اور اس کی فروخت پر پورے ملک میں پابندی عائد کرنے کی تجویز پیش کی ہے۔ ایک نوٹیفیکیشن میں اتھارٹی نے کہا ہے کہ ڈیری کے ضمن میں اینالاگ زمرے کے تحت لائسنس یافتہ یا رجسٹرڈ اشیاء کے لیے ان کے نام، لیبلنگ یا مارکیٹنگ میں پنیر کی اصطلاح کا استعمال ترک کرنا ہوگا۔ فوڈ سیفٹی اتھارٹی نے اینالاگ پنیر کے لیے فوڈ سیفٹی اور معیارات سے متعلق 2011 کے ضابطوں میں ترمیم تجویز کی ہے۔ اینالاگ پروڈکٹ کی مینوفیکچرنگ اور اس کی فروخت پر بندش عائد کرنے کے لیے ایسا کیا گیا ہے تاکہ صارفین کو پروڈکٹ کی نوعیت اور اسے تیار کرنے کے تعلق سے گمراہ نہ کیا جا سکے۔ وزیراعظم نریندر مودی عوامی خدمت کے 25 برس مکمل کر رہے ہیں، جو جن سیوا سے دیش سیوا کے منتر پر مبنی ہیں اور اس پختہ عہد کا سلسلہ جاری ہے۔ سیوا اور سوشاسن کے اس نظریے کے تحت حکومت 2047 تک وکست بھارت کے ہدف کو حاصل کرنے کی خاطر انتھک کام کر رہی ہے۔ آج اپنی خصوصی سیریز میں ہم اس بات کا تذکرہ کریں گے کہ کس طرح شری ان یا موٹے اناج کے ذریعے اس نظریے کو بروکار لایا جا رہا ہے۔
2: باجرہ، جوار، راگی، کودو، گٹکی، سانوا، راجگرہ جیسے موٹے اناج صدیوں سے بھارت کی روایتی غذا کا حصہ رہے ہیں۔ بھارت سرکار اب ان اجناس کو شری ان کے طور پر فروغ دے رہی ہے۔ 2023 میں موٹے اناج کے بین الاقوامی سال نے بھی عالمی سطح پر ان کی مقبولیت میں اضافے میں مدد کی ہے۔ موٹا اناج فائبر، پروٹین، آئرن، کیلشیم، میگنیشیم اور تغذیہ سے متعلق دیگر فائدے فراہم کرتا ہے۔ یہ متوازن غذا کا ایک بہترین حصہ ہے اور ذیابیطس اور موٹاپے جیسی طرز زندگی سے منسلک بیماریوں کو کنٹرول میں رکھنے خاص طور سے اہمیت کے حامل ہیں۔ جے پور کے سوائی مان سنگھ میڈیکل کالج کے سینئر فیکلٹی ڈاکٹر پنیت سکسینا نے کہا کہ موٹا اناج قدرتی طور پر گلوٹین فری اور تغذیہ سے بھرپور ہوتا ہے۔
4: ملٹس، جس کو کہ ہم موٹا اناج یا شرین بھی کہتے ہیں، اور اس میں ہم موٹا موٹا بات کرتے ہیں باجرہ کی، جوار کی، راگی کی، ریفائنڈ سیریلز کے مقابلے ان میں نیوٹرینٹس اینڈ مائکرو نیوٹرینٹس اینڈ منرلز اینڈ پروٹین کی ماترا، فائبر کی ماترا، کمپلیکس کاربوہائیڈریٹ کی ماترا ادھک ہوتی ہے ایوم یہ گلوٹن فری ہوتے ہیں۔
2: موٹے اناج کو کم پانی کی ضرورت ہوتی ہے، جس سے یہ پانی کی بچت اور موسم کے اتار چڑھاؤ کے باوجود کھیتی باڑی کے لیے موزوں ہے۔ راجستھان خاص طور سے باجرے کی پیداوار کے سلسلے میں روایتی طور پر ایک اہم ریاست ہے۔ اب توجہ پیداوار سے پروسیسنگ، ویلیو ایڈیشن اور بازار تک بہتر رسائی پر مبنی ہے۔ جے پور سے جیتندر دیویدی کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسد اللہ۔
1: یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ چوتھا یو پی بین الاقوامی ٹریڈ شو اتر پردیش کے گریٹر نوئیڈا میں انڈیا ایکسپو سینٹر اور مارٹ میں آج سے شروع ہو رہا ہے۔ مرکزی وزیر داخلہ امت شاہ اور اتر پردیش کے وزیر اعلی یوگی آدتیہ ناتھ اس 5 روزہ تقریب کا افتتاح کریں گے۔ یہ نمائش 29 ستمبر تک جاری رہے گی، جس میں ریاست کے کاروباری، مینوفیکچررز اور برآمدکار براہ راست عالمی بازار سے رابطہ قائم کر سکیں گے۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
5: इस ट्रेड शो में 2400 से ज्यादा नुमाइशकारों, 1.5 लाख B2B खरीदारों की शिरकत और 4.5 लाख से ज्यादा इसे देखने आने वालों का इम्कान है। 85 मुल्कों से 550 से ज्यादा बैनुल अक्वामी खरीदारों के भी इसमें शिरकत करने की उम्मीद है। ऑस्ट्रिया, जापान, रूस, सिंगापुर, बेलारूस और वियतनाम साझेदार मुल्कों के